तपाईँहरूसँग श्री पाकरेडियो 103.7 तरङ्गमा म यादव मर्ग साथमा र अहिले पनि कार्यक्रमको घडीमा 7:01 गइसकेको छ र सदा चाहिँ विभिन्न संस्कृति विभिन्न विधाका कुरालाई हामीले बजाउने रहेछौँ। त्योभन्दा अगाडि तपाईँलाई मैले मौसम सम्बन्धी जानकारी दिनुपर्ने रहन्छ र अहिले हालै लन्सुन वरिपरि हेऱ्यो भने 10.2 डिग्री सेल्सियस रहेको छ भने त्यसरी नै होबर्टमा हेऱ्यो भने 12.9 र क्यानबेरामा अहिले हालै चाहिँ 12.4 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई हेर्नु भने भोलि त्यस्तो पानीको चान्सेस चाहिँ 60% देखाइएको छ र धेरै जस्तो सिटिजहरूमा पानी देखाइएको छ, जुन चाहिँ होबर्नमा हेर्नु भने 40% र बर्नीमा 40 र स्ट्यान्लीमा हेर्नु भने त्यो 40 नै र अघि भएमा यस्तै नै लन्सुनमा 60% रहेको छ। र पक्कै पनि भोलि हजुरको प्लान के कस्तो छ पक्कै पनि मौसमलाई याद ख्याल गर्नुहोला र सँगसँगै समय समयमा हामीले विभिन्न विधालाई आज बजाउने रहेछौँ र त्योभन्दा अलिकति डिफ्रेन्ट चाहिँ के पनि मैले गर्नु खोजिरहेको छु भने विभिन्न ठाउँदेखि मैले फिडब्याक पाएको छु, अलिकति मैले वाचन गर्ने कुराहरूलाई इङ्ग्लिसमा पनि भनिदिए राम्रो हुन्छ भन्ने र अहिले मैले हालै चाहिँ यो गुगल ट्रान्सलेटबाट केही यो ट्रान्सलेट गरेर मैले कोसिस गरेँ, अलिकति मेक सेन्स गर्ने खालको नै दियो र समय समय मैले वाचन गरेका कविताहरूलाई पनि मैले इङ्ग्लिसमा भन्ने कोसिस गर्नेछु। सो भन्दै पहिलो गीतहरू मैले लान्छ र एकदमै पुरानो गीत रहेको छ, एकदमै मिठो गाउने गायकको गीत रहेको छ, अरू कोही नभएर आदरणीय अरुण थापाज्यू र उहाँ हामीसँग नभए पनि उहाँका रचनाहरू चाहिँ हामीसँग गुन्जिन रहने गर्छ र समय समयमा विभिन्न पुस्ताहरूले बजाइ नै राख्ने र यो सुनि राख्ने गीत पनि रहेको छ, आँखाको निन्द खोलिलाने, आँखाको निन्द अरुण थापाबाट।

आँखाको निन खोसिलाने एकदमै मिठो र एकदमै गहिरो शब्दले भरिएको गीत रहेको थियो। यो चाहिँ आदरणीय अरुण थापाबाट रहेको थियो र उहाँको जन्म चाहिँ 1952 भएको थियो भने उहाँको निधन चाहिँ 1999 भएको थियो र उहाँ नेपालको वान अफ द वेल नन सिङ्गर नै हुनुहुन्थ्यो र उहाँको गीत चाहिँ जुन BBC-ले पनि रिकग्नाइज गरेको थियो। सो आई अल्सो लाइक टु लेट द अल द सिरबाक लिसनर टु नो एबाउट लिट बिट एबाउट द वाट वी आर प्लेइङ इन साझा आवर। सो जस्ट वन्ट टु लेट द्याट वी प्ले नेपाली म्युजिक फ्रम 7 to 8 and also we have categorized in the different category like poem and music. So this song was written and sang by Arun Thapa Magar. So he also one of the popular singer from Nepal. So according to the international poll conducted by BBC, more than 500,000 people from 165 countries voted his compositions Ritu Harumatimi Hariyali Basant Ho. His most famous romantic song as the 7th in the world top 10 most popular song of all time. Ma Nepali ra song sangai alikati English ma pani maile lai byakha garna chahe for those who listening listen Nepali listener as well. So I will be explaining bit in English as well. So and also I would like to apologize for my English. I may not be able to speak as fluently as Nepali while I'm talking English, so just forgive me for that. Ra bhandai अलिकति म अलिकति डिफ्रेन्ट ट्राई गर्ने खोजिरहेको छु। जति पनि नेपाली त हुनुहुन्छ इङ्ग्लिस लिसनरलाई पनि मैले सक्दो इङ्ग्लिसमा ट्रान्सलेट गर्ने कोसिस गर्नेछु र त्यसरी नै केही डिफ्रेन्ट विधिका कुराहरूलाई पनि मैले वाचन गर्ने कोसिस गरिरहेको छु र अब फेरि पनि अर्को अरुण थापाबाट नै रहेको छ अरूसँग नसोध मलाई सरी अरूसँग नदाज मलाई

एकदमै मार्मिक अनि एकदमै गहन शब्दले भरिएको अरूसँग नजोख मलाई. सो द टपिक अफ दिस सङ वाज द अरूसँग नजोख मलाई. द्याट मिन्स लाइक डन्ट कम्पेयर माई सेल्फ विथ अदर. अनि हुन्छ नि यो गीत आफैमा पनि अलिकति फिलोसफिकल, अलिकति डिप भइरहेको छ, जुन चाहिँ कम्पेरेटिभली हामीले अरूसँग कम्पेयर गर्ने गर्छौँ र त्यसले नै त्यसरी नै हामीले आफूले आफूलाई गिराउने पनि गर्छौँ जस्तो लाग्छ. अनि भन्ने गर्छ नि के अरे, मायाभन्दा अरू केही पनि महँगो हुँदैन. पक्कै पनि मान्छेलाई, हामीहरू मान्छे भएपछि माया सुरुदेखि नै, जन्मदेखि नै हामीलाई माया हामीले एउटा पाउने गर्छौँ, मायाको अपेक्षा गर्ने गर्छौँ. त्यही नै वरिपरि रहेको थियो. र अब नै तपाईँलाई मैले अर्को विधि, अर्को गजलतिर लान्छ है. जिन्दगीमा अपुरो कहिल्यै अनुभव हुँदैन, जिन्दगीमा अपुरो कहिले अनुभव हुँदैन, अभागी पुरपुरो कहिले अनुभव हुँदैन. कम्तीमा जुनकेरी जति त बाँचिरहे तिमी, कम्तीमा जुनकेरी जति त बाँचिरह्यौ तिमी, आफूलाई अन्धारो कहिले अनुभव हुँदैन, आफूलाई अन्धारो कहिले अनुभव हुँदैन. सो यसलाई अलिकति इङ्ग्लिसमा ट्रान्सलेट गर्नुपर्दाखेरि चाहिँ मसँग अलिकति यो ट्रान्सलेट गर्ने पनि रहेको छ. In life, you never feel incomplete. You never feel complete. At least live as much as you can. You never feel dark. भनेर चाहिँ यसलाई उत्खनन गरिएको छ. सो यो चाहिँ सर्ट पोएम रहेको थियो, जुन चाहिँ अलचन कालीकोटेबाट, तिलचन कालीकोटेबाट, एक्रोन ओहायोबाट लेख्नुभएको थियो. र हरेक हरेक के भने एउटा भूमिमा बसेर पनि, जुनै हरेक त नम्बर सरी जुनै भूमिमा बसेर पनि एउटा भूमिले कहिले पनि रोक्दैन जस्तो लाग्छ महसुस गर्नको लागि. अनि जुनै कालखण्डमा जुनै समय पनि हामीले आफ्नो हिसाबले महसुस गरिरहेको हुन्छ जस्तो लाग्छ, र त्यसलाई हरेक पाटोबाट ढाल्न सकिन्छ जस्तो लाग्छ मलाई. र एकदमै मिठो यो गजल रहेको थियो तिलचन कालीकोटबाट. अब नै फेरि पनि अर्को गीत तर्फ मलाई डर चाहिँ, जति माया लाए पनि अनन्त थापाबाट.

जति माया लाए पनि जति कसम खाए पनि निश्चरीले बाटो लाग्दा प्रेममा प्रेमले एउटा व्यक्तिलाई ठुलो हलचल हल्लाउने गर्छ जस्तो लाग्छ मलाई र प्रेममा बलवान पनि बनाउँछ र प्रेममा अलिकति कमजोर पनि बनाउँछ जस्तो लाग्छ मलाई र यो गीतको टाइटल चाहिँ जति माया लाए पनि रहेको थियो सो इफ आई ट्रान्सलेट मेबी आई वन्ट बी एबल टु translate or exact express the same word in English, but I will just explain it a little bit in English. So this is how it is said. No matter how much love was shared, no matter how many vows were sown, when the heartless one walked away and turned their gaze elsewhere, sorrow was born to fill the heart and his heart was bound to either away. No matter how much love was shared, no matter how many vows were sown. Usually, so the meaning of the first verse of the song was that. So, थोरै अलिकति इङ्ग्लिसमा ट्रान्सलेट गर्न कोसिस गरिरहेछु अलिकति म हल्का नर्भस भइरहेको छ मलाई बिकज आई एम फ लिटल बिट नर्भस टु एक्सप्लेन एन्ड आई वाज लिटल बिट वरेको ओभर वान टु एक्सप्लेन द्याट वान बिकज दिस इज माई फर्स्ट टाइम सो मेबी फ्रम नेक्स्ट टाइम अनवर्ड्स मेबी आई विल बी एबल टु एक्सप्लेन इट द एन्ड अल्सो आई विल बी एबल टु ब्रिङ द सेम फिलिङ हाउ द सिङ्गर वाज ट्राई टु explaining the song. So for ra aba ni tapailai malai arko git tarfa lancha hai alikati ma alikati nervous feel bhairacha cha malai aaja ko jun maile yo euta prayas garirakhe chu telle garda khiri pani mandai halai aile jun hamro tij अहिले मेरो नजिकै तिजको वरिपरि नै छौँ र तिजको वरिपरि नै हुनको कारणले गर्दा मैले तिजको गीतलाई मैले बजाउन चाहेँ र यो तिजको गीत स्वीकार्नु होला

तिजाको रहरा आइवरीलाई, तिजाको रहरा आइवरीलाई। जब तिज र यो चाडहरू मुख्यमा आउने गर्छ, यसले नेपालीहरूको महान चाड दसैँ तिहार पनि आएको एउटा सङ्केत दिने गर्छ जहिले पनि। र हालै हामीले देख्न सक्छौँ कि वरिपरि एउटा तिजको माहौल छाइएको छ। पक्कै पनि तपाईँहरूले यो तिजलाई एकदमै राम्रोसँगले आफ्नो परिवारसँग, आफ्नो साथीभाइसँग बिताउनु भयो होला। र सँगसँगै दसैँ तिहारको पनि तयारीमा हुनुहुन्छ होला। पक्कै पनि हामी जब दसैँ तिहार आउँछ हामीले त्यसमा पनि एउटा छुट्टै किसिमको एउटा मनोरञ्जन त हामीले लिनेछौँ र त्यो सम्बन्धी हामीले गीतहरू पनि बजाउनेछौँ। र तपाईँहरू सुन्दैछ सिपाक रेडियो 103.7 तरङ्गमा, म यादव मर्सातमा। र हामीले हरेक साता चाहिँ विभिन्न संस्कृतिका कुराहरूलाई बजाउने गर्छौँ र समय समय हामीले सामाजिक कुरालाई पनि ल्याउने गर्छ। र यदि तपाईँहरू पनि कुनै समय खण्डमा आएर हामीसँग जोडेर, हामीसँग बसेर भलाकुसेरी गर्नु चाहनुहुन्छ भने पक्कै पनि हामीसँग आएर भलाकुसेरी गर्न सक्नुहुन्छ। भन्दै ढिलो नगरी अर्को गीततर्फ म लान्छ है। र अर्को मिठो गीत रहेको छ लता मङ्गेश्वर अनि रामकृष्ण ढकालबाट, वाचनजेलीलाई।

0: बाजनजेलीलाई बाजनजेलीलाई रामकृष्ण ढकाल अनि लता मङ्गेश्वर बार रहे त र लता मङ्गेश्वरज्यू को योगदान पनि एकदमै अथाह रहेको छ जस्तो लाग्छ मलाई नेपाली सङ्गीत जगतमा दुःखवश हामीसँग नरहे पनि उहाँको कृतिहरू उहाँले गाउनुभएका स्वरहरू जहिले पनि नेपाली अडियन्स नेपाली सङ्गीत प्रेमीहरूले रुचाइदिने गर्ने गर्छ र अब भने तपाईँलाई मैले अर्को विधिका कुरालाई बजाउनु पर्ने हुन्छ र अर्को विधि कविता विधिमा मलाई लान्छ र त्यसमा पनि नराज पराजुले एकदमै कवितामा गहन हिसाबले लेख्नुहुने र कवितालाई एउटा गहन तरिकाले बुझ्नुभएको कवि पनि हुनुहुन्छ र नराज पराजुली बाट रहेछ ठिक छ
1: चिन्ता नगर ठिक हुन्छ चिन्ता नगर ठिक हुन्छ सुनिरहन्छु भनिरहन्छ चिन्ता नगर ठिक हुन्छ केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ कहाँ छ यो भविष्य जो भविष्यमा ठिक हुन्छ मलाई ठिक हुन्छ होइन ठिक छ मलाई ठिक हुन्छ होइन ठिक छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ को जन्मिरहन्छ एक क्षण जन्मिन्छ सिद्धियो होइन को मरिरहन्छ एक क्षण मर्छ सिद्धियो अनि बाँचुन्जेल चाहिँ किन मलाई बाँचिरहने चाहियो यो तालमा नाच्दिहाल्छु किन नाचिरहने चाहियो म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो मेरो मुटुको ढुकढुक छ क्षणिक छ तर ठिक छ मेरो मुटुको ढुकढुक छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ मजा छु मजा छ म यहाँ छु मजा छ म जहाँ छु मजा छ क्षणिक छ तर ठिक छ यो सधैँ हुन्न थाहा छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ तिमी र म बिच के छ जो थियो र हुनेछ तिमी र म बिच के छ जो थियो र हुनेछ तिमी र म बिच जे छ नथियो नहुनेछ तिमी र म बिच के छ जो थियो र हुनेछ तिमी र म बिच जे छ नथियो नहुनेछ तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ नरिवल पानी हौ तिमी तिन पत्रले ढाकिएको नरिवल पानी हौ तिमी म त घाँटी मात्र हुँ प्यास पनि हौ तिमी अहिले प्यास अधिक छ अहिले प्यास अधिक छ अहिले पिउनु ठिक छ जिउभरि जो जिउँदो छ त्यो अहिले जिउनु ठिक छ तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ त्यो एक क्षणभन्दा बढी ठिक छ म त घाँटी मात्र हुँ प्यास पनि हौ तिमी अहिले प्यास अधिक छ अहिले प्यास अधिक छ अहिले पिउनु ठिक छ जिउभरि जो जिउँदो छ त्यो अहिले जिउनु ठिक छ तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ

भरि छैन म सबैतिर तिमीसँग किन हुनु पर्यो सबै त सबैसँग सबैतिर छैन तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ अहिले प्रासङ्गिक छ अहिले प्रासङ्गिक छ अहिले अँगाल्नु ठिक छ यो अँगालोमा सङ्गालुम जो अहिलेको नजिक छ तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ अहिले प्रासङ्गिक छ अहिले अँगाल्नु ठिक छ यो अँगालोमा सङ्गालुम जो अहिलेको नजिक छ तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ तिमी कसको हुन्छौ किन सोच्छौ म कसको हुन्छु किन सोच्छौ तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ तिमी र म बिजे छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी टिक्छ सम्झ तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो कसको हुनु पर्दा सकसको हुनु पर्यो यो ताई न तुईको सर्कसको हुनु पर्यो आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो सम्झ तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो कसको हुनु पर्दा सकसको हुनु पर्यो यो ताई न तुईको सर्कसको हुनु पर्यो आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो छोडिदेऊ भोलिको डर छोडिदेऊ हिजोको घाउ छोडिदेऊ भोलिको डर छोडिदेऊ हिजोको घाउ अहिले तिमी यहाँ आऊ अहिले अहिलेलाई समाऊ अहिले तिमी यहाँ आऊ अहिले अहिले लाइसमाऊ मैले आफै भोगेको छु र यो भनिराखेको छु जिन्दगी बुझ्नलाई मैले मृत्यु चाखेको छु मेरो टाउकोभित्र पसे थिए दुईटा किरा मेरो टाउकोभित्र पसे थिए दुईटा किरा हिजो र भोलि बसे थिए दुईटा किरा मेरो टाउकोभित्र पसे थिए दुईटा किरा हिजो र भोलि बसे थिए दुईटा किरा टोकिरहन्थ्यो हिजोले पछुतो मेरो टाउकोमा टोकिरहन्थ्यो हिजोले पछुतो मेरो टाउकोमा पछुतो नै पछुतो पछि त मेरो टाउकोमा टोकिरहन्थ्यो भोलिले डर मेरो टाउकोमा भोलि भरि भरिएको थियो डर मेरो टाउकोमा हिजो सम्झे रुँदा रुँदा आँखा सुन्निएको थियो को थियो मेरो सुन्निएको आँखा सुन्निएको थियो भोलिको डरले मेरो नसा सुन्निएको थियो को थियो मेरो सुन्निएको नसा सुन्निएको थियो सोच्दा सोच्दा सोच्दा मेरो सास थुन्निएको थियो को थियो मेरो थुन्निएको सास सुन्निएको थियो चट चट गर्थ्यो कञ्चट सुन्निएको थियो को थियो मेरो कञ्चट सुन्ने झन्झट गर्ने को थियो मुख थुनेर चिच्याउँदा घाँटी सुन्निएको थियो को थियो मेरो सुन्निएको घाँटी सुन्निएको थियो सोच्थेँ कहाँ म बाँच्ने आस झुन्डिएको थियो सोच्थेँ कहाँ म बाँच्ने आस झुन्डिएको थियो म उतानो थिएँ खाटमा सास झुन्डिएको थियो सिलिङभरि मृत्युको त्रास झुन्डिएको थियो म आकाशमा थिएँ या आकाश झुन्डिएको थियो पछुतो र डरले मेरो ज्यानै लिन लाथ्यो तर म मर्नै लाग्दा पछुतो र डर चाहिँ कहाँ थियो हिजो र भोलिले मेरो ज्यानै लिन लाथ्यो तर म मर्न लाग्दा हिजो र भोलि चाहिँ कहाँ थियो त्यही बेला थाहा भयो म के नहुने रहेछु हिजो र भोलिको नथे नहुने रहेछु म मर्न लाग्दा मसँग केही नहुने रहेछ जेले गर्दा मरिरहेको छु त्यही नहुने रहेछ त्यही क्षण गरे प्रण मलाई हार्न दिन्न
हिजो र

0: स्त्रीसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न। हिजो र भोलिसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न। त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क। त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क। मस्तीको बस्तीमा व्यस्त छ अस्तित्व, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? म भन्दै गरौँ नि, यो क्षण पनि क्षणभङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ। भन्दै गरौँ, यो क्षण क्षणभङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ। मेरो लागि त यहाँ एक क्षणको तार छ, जे जति छ त्यही क्षण।
1: एकदमै पावरफुल, एकदमै गहन शब्दले लेख्नु हुने र एकदमै सोच्नु बाध्य बनाउनुहुने कवि नवराज पराजुलीबाट रहेको थियो। र उहाँका कविताले जहिले पनि मान्छेलाई प्रश्न उठाउने गर्छ र एकदम मिठो रहेको थियो। फ्रम नाउ अनर्स आई अल्सो जस्ट ट्राइङ टु एक्सप्लेन अ बिट अबाउट वाट आई एम प्रेजेन्टिङ on Sirbhag Radio from 7 to 8. So we recently played the poem from the poet, Nawraz Parazuli. So just want to let you know a little bit glimpse of what the poet about. So it is all about I will be fine, and just want to explain. I will be fine, no, it is fine. It is temporary, but it is fine. What else in there in the world that lasts longer than a single moment? यो थोरै रहेको थियो जुनै पनि हामीले भनेको छ। संसारमा कुनै पनि त्यस्तो कुरा छैन जुन कुराले चाहिँ जुन कुरा चाहिँ लामो समयसम्म रहिरहन्छ। सो आई वाज टकिङ अबाउट द poem that I have played. So the poet explained about, like, in the world there is nothing permanent that remains with us forever. So there is always something missing in our life. So that's a little bit philosophical poet that I have recently played. Ani pakai pani hamile bhanne garchau jivan lai jiuna ka lagi, जीवनलाई एउटा सहज बनाउनु लागि हामीले जीवनमा केही न केहीको सहायता लिने गर्छौँ, केही न केहीसँग एट्याच हुन्छ हामीहरू, र त्यो कुराहरूसँग नै हामीले जोडिरहेको हुन्छ जस्तो लाग्छ। र त्यसलाई सहज पनि बनाउँछ र सँगसँगै ती कुरा नै रहिरहोस् भन्ने पनि हामीलाई त्यो एउटा महसुस हुन्छ जस्तो लाग्छ। तर कविले एकदमै मिठोसँगले भन्नुभएको थियो कि त्यो कुराहरू हामीसँग छेडिक कुराहरू नै हुने गर्छ, कहिले पनि हामीसँग रहिरहँदैन। एकदम मिठो भएको थियो र अलिकति ओभरवर्म त भइरहेको छ मलाई त्यो एक्सप्लेन गर्नलाई, अलिकति डिफ्रेन्ट ट्राई गरिरहेको छ। तर पनि बिस्तारै होपफुल्ली मेबी आई विल बिट फ्लुएन्टली वर आई एम एक्सप्लेनिङ, सो लेट्स होप फर द बेटर इन फ्युचर। ओके, भन्दै हामीहरू समयको अन्तिमसम्म पनि आइसकेछौँ र अहिले हामीसँग टाइमको अन्तिम घडीमा छौँ, हामीसँग 9 मिनट मात्र रहेको छ। र समयलाई एकदमै मिठोसँगले सदुपयोग गर्दै म अर्को गीततर्फ लान्छ है। एकदमै पुरानो गीतलाई नयाँ रिमिक गरिएको गीत रहेको छ, आच्छा लेकिङ लन्डन।

हमारे सुनने से बार बेटे एक से तीन दशमलव सात तनाव में म यादव मर सात में हमें कार्यक्रम को अंतिम भन्दा पनि एकदमै अंतिम समय में आइसकेका छौं र नचाहँदा नचाहँदा पनि कार्यक्रम देखि बिदा लिनु पर्ने हुन्छ र म देख्न सक्छु कि अर्को स्टुडियो में अस्ट्रेलियन कंट्री लिएर जोन वाल्सन जी आइसक्नु भएको छ एकदमै हाँसिलो एकदमै सपोर्टिभ एकदमै सोधिराख्नुहुन्छ जहिले नि उहाँले र दस बजीदेखि आठ बजीदेखि दस बजीसम्म अस्ट्रेलियन कन्ट्री भन्दैछ भने त्यसरी नै दस बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर बेन एन्ड पासे आउनुहुनेछ र बाह्र बजीदेखि उता कम ओभरनाइट कम्युनिटी रेडियो भन्दैछ भने म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिन चाहे अर्को साता फेरि पनि यसरी नै विभिन्न संस्कृतिका बिदालाई नै बजाउनेछौँ भने यो अन्तिम गीत रहेको छ फेरि पनि अरुण थापाबाट जति माया लाग्यो पनि